0: तेहरान का ऐतिहासिक आजादी स्क्वायर और यहां की सड़कों पर दौड़ती गाड़ियां, बाहर से सब कुछ सामान्य दिख रहा है, लेकिन इस सामान्य हलचल के पीछे एक बड़ी जियोपॉलिटिकल टेंशन छिपी है। सड़कों पर लगे तीखे बैनर और अमेरिका विरोधी पोस्टर तेहरान के गुस्से को बयान कर रहे हैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप और अमेरिकी सीनेटरों को निशाना बनाते हुए पोस्टर साफ गवाही दे रहे हैं कि ईरान इस नाकेबंदी के आगे झुकने को तैयार नहीं। स्थानीय अखबारों की सुर्खियां चीख चीख कर कह रही हैं कि होर्मुज पर केवल ईरान का हक है, लेकिन प्रतिबंधों की मार झेल रहे आम लोगों के लिए ये नई नाकेबंदी एक बड़ी आर्थिक आफत बनकर आई है।
1: طبیعتاً خب جای نگرانی داره و واقعاً روی اقتصاد کشور تاثیر خیلی منفی داره این قضیه، قضیه محاصره که ما نتونیم حالا نفت بفروشیم، نتونیم چیزی وارد کنیم. بحثی
0: ایک انتریم سمجھوتے کے ذریعے اس سمندری مارگ کو کھولا جانا تھا، लेकिन अमेरिकी सेना की निगरानी वाले रास्ते से गुजरने वाले जहाजों पर ईरानी हमलों के बाद स्थिति फिर बिगड़ गई। तेहरान की सड़कों पर सर्वोच्च नेता खामेनेई के पोस्टर लोगों से डटे रहने की अपील कर रहे हैं।
2: ما هم بتونیم که این تنگه رو مدیریت کنیم یک لحظه از جهت میهن پرستانه به نفع ماست و میتونیم یکم این زورگویی آمریکا رو واقعا کم.
0: امریکا نے اس سمندری راستے کو بل پوروک کھولنے کی دھمکی دی ہے، لیکن جانکاروں کا ماننا ہے کہ اس کے لیے واشنگٹن کو بھاری سینیہ طاقت جھونکنی ہو۔ دشکوں کے پرتیبندھوں اور سنگھرشوں سے جوجھ رہی ایران کی بیمار ارتھ ویوستھا کے لیے آنے والے دن بے حد مشکل ہونے والے ہیں۔ آج تک بیورو،
3: और इसी के साथ हम यहां रुकेंगे एक छोटे से ब्रेक के लिए। आप बने रहिए हमारे साथ, देखते रहिए आज तक।

0: तेहरान का ऐतिहासिक आजादी स्क्वायर और यहां की सड़कों पर दौड़ती गाड़ियां, बाहर से सब कुछ सामान्य दिख रहा है, लेकिन इस सामान्य हलचल के पीछे एक बड़ी जियोपॉलिटिकल टेंशन छिपी है। सड़कों पर लगे तीखे बैनर और अमेरिका विरोधी पोस्टर तेहरान के गुस्से को बयान कर रहे हैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप और अमेरिकी सीनेटरों को निशाना बनाते हुए पोस्टर साफ गवाही दे रहे हैं कि ईरान इस नाकेबंदी के आगे झुकने को तैयार नहीं। स्थानीय अखबारों की सुर्खियां चीख चीख कर कह रही हैं कि होर्मुज पर केवल ईरान का हक है, लेकिन प्रतिबंधों की मार झेल रहे आम लोगों के लिए ये नई नाकेबंदी एक बड़ी आर्थिक आफत बनकर आई है।
1: طبیعتاً خب جای نگرانی داره و واقعاً روی اقتصاد کشور تاثیر خیلی منفی داره این قضیه، قضیه محاصره که ما نتونیم حالا نفت بفروشیم، نتونیم چیزی وارد کنیم. بحثی
0: ایک انتریم سمجھوتے کے ذریعے اس سمندری مارگ کو کھولا جانا تھا، लेकिन अमेरिकी सेना की निगरानी वाले रास्ते से गुजरने वाले जहाजों पर ईरानी हमलों के बाद स्थिति फिर बिगड़ गई। तेहरान की सड़कों पर सर्वोच्च नेता खामेनी के पोस्टर लोगों से डटे रहने की अपील कर रहे हैं।
2: ما هم بتونیم که این تنگه رو مدیریت کنیم یک لحظه از جهت میهن پرستانه به نفع ماست و میتونیم یکم این زورگویی آمریکا رو واقعا کم.
0: امریکا نے اس سمندری راستے کو بل پوروک کھولنے کی دھمکی دی ہے، لیکن جانکاروں کا ماننا ہے کہ اس کے لیے واشنگٹن کو بھاری سینیہ طاقت جھونکنی ہو۔ دشکوں کے پرتیبندھوں اور سنگھرشوں سے جوج رہی ایران کی بیمار ارتھ ویوستھا کے لیے آنے والے دن بے حد مشکل ہونے والے ہیں۔ آج تک بیورو،
3: और इसी के साथ हम यहां रुकेंगे एक छोटे से ब्रेक के लिए। आप बने रहिए हमारे साथ, देखते रहिए आज तक।

0: तेहरान का ऐतिहासिक आजादी स्क्वायर और यहां की सड़कों पर दौड़ती गाड़ियां, बाहर से सब कुछ सामान्य दिख रहा है, लेकिन इस सामान्य हलचल के पीछे एक बड़ी जियोपॉलिटिकल टेंशन छिपी है। सड़कों पर लगे तीखे बैनर और अमेरिका विरोधी पोस्टर तेहरान के गुस्से को बयान कर रहे हैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप और अमेरिकी सीनेटरों को निशाना बनाते हुए पोस्टर साफ गवाही दे रहे हैं कि ईरान इस नाकेबंदी के आगे झुकने को तैयार नहीं। स्थानीय अखबारों की सुर्खियां चीख चीख कर कह रही हैं कि होर्मुज पर केवल ईरान का हक है, लेकिन प्रतिबंधों की मार झेल रहे आम लोगों के लिए ये नई नाकेबंदी एक बड़ी आर्थिक आफत बनकर आई है।
1: طبیعتاً خب جای نگرانی داره و واقعاً روی اقتصاد کشور تاثیر خیلی منفی داره این قضیه، قضیه محاصره که ما نتونیم حالا نفت بفروشیم، نتونیم چیزی وارد کنیم. بحثی
0: ایک انتریم سمجھوتے کے ذریعے اس سمندری مارگ کو کھولا جانا تھا، लेकिन अमेरिकी सेना की निगरानी वाले रास्ते से गुजरने वाले जहाजों पर ईरानी हमलों के बाद स्थिति फिर बिगड़ गई। तेहरान की सड़कों पर सर्वोच्च नेता खामेनी के पोस्टर लोगों से डटे रहने की अपील कर रहे हैं।
2: ما هم بتونیم که این تنگه رو مدیریت کنیم یک لحظه از جهت میهن پرستانه به نفع ماست و میتونیم یکم این زورگویی آمریکا رو واقعا کم.
0: امریکا نے اس سمندری راستے کو بل پوروک کھولنے کی دھمکی دی ہے، لیکن جانکاروں کا ماننا ہے کہ اس کے لیے واشنگٹن کو بھاری سینیہ طاقت جھونکنی ہو۔ دشکوں کے پرتیبندھوں اور سنگھرشوں سے جوجھ رہی ایران کی بیمار ارتھ ویوستھا کے لیے آنے والے دن بے حد مشکل ہونے والے ہیں۔ آج تک بیورو،
3: और इसी के साथ हम यहां रुकेंगे एक छोटे से ब्रेक के लिए। आप बने रहिए हमारे साथ, देखते रहिए आज तक।

0: तेहरान का ऐतिहासिक आजादी स्क्वायर और यहां की सड़कों पर दौड़ती गाड़ियां, बाहर से सब कुछ सामान्य दिख रहा है, लेकिन इस सामान्य हलचल के पीछे एक बड़ी जियोपॉलिटिकल टेंशन छिपी है। सड़कों पर लगे तीखे बैनर और अमेरिका विरोधी पोस्टर तेहरान के गुस्से को बयान कर रहे हैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप और अमेरिकी सीनेटरों को निशाना बनाते हुए पोस्टर साफ गवाही दे रहे हैं कि ईरान इस नाकेबंदी के आगे झुकने को तैयार नहीं। स्थानीय अखबारों की सुर्खियां चीख चीख कर कह रही हैं कि होर्मुज पर केवल ईरान का हक है, लेकिन प्रतिबंधों की मार झेल रहे आम लोगों के लिए ये नई नाकेबंदी एक बड़ी आर्थिक आफत बनकर आई है।
1: طبیعتاً خب جای نگرانی داره و واقعاً روی اقتصاد کشور تاثیر خیلی منفی داره این قضیه، قضیه محاصره که ما نتونیم حالا نفت بفروشیم، نتونیم چیزی وارد کنیم. بحثی
0: ایک انتریم سمجھوتے کے ذریعے اس سمندری مارگ کو کھولا جانا تھا، लेकिन अमेरिकी सेना की निगरानी वाले रास्ते से गुजरने वाले जहाजों पर ईरानी हमलों के बाद स्थिति फिर बिगड़ गई। तेहरान की सड़कों पर सर्वोच्च नेता खामेनेई के पोस्टर लोगों से डटे रहने की अपील कर रहे हैं।
2: ما هم بتونیم که این تنگه رو مدیریت کنیم یک لحظه از جهت میهن پرستانه به نفع ماست و میتونیم یکم این زورگویی آمریکا رو واقعا کم.
0: امریکا نے اس سمندری راستے کو بل پوروک کھولنے کی دھمکی دی ہے، لیکن جانکاروں کا ماننا ہے کہ اس کے لیے واشنگٹن کو بھاری سینیہ طاقت جھونکنی ہو۔ دشکوں کے پرتیبندھوں اور سنگھرشوں سے جوجھ رہی ایران کی بیمار ارتھ ویوستھا کے لیے آنے والے دن بے حد مشکل ہونے والے ہیں۔ آج تک بیورو،
3: और इसी के साथ हम यहां रुकेंगे एक छोटे से ब्रेक के लिए। आप बने रहिए हमारे साथ, देखते रहिए आज तक।

0: तेहरान का ऐतिहासिक आजादी स्क्वायर और यहां की सड़कों पर दौड़ती गाड़ियां, बाहर से सब कुछ सामान्य दिख रहा है, लेकिन इस सामान्य हलचल के पीछे एक बड़ी जियोपॉलिटिकल टेंशन छिपी है। सड़कों पर लगे तीखे बैनर और अमेरिका विरोधी पोस्टर तेहरान के गुस्से को बयान कर रहे हैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप और अमेरिकी सीनेटरों को निशाना बनाते हुए पोस्टर साफ गवाही दे रहे हैं कि ईरान इस नाकेबंदी के आगे झुकने को तैयार नहीं। स्थानीय अखबारों की सुर्खियां चीख चीख कर कह रही हैं कि होर्मुज पर केवल ईरान का हक है, लेकिन प्रतिबंधों की मार झेल रहे आम लोगों के लिए ये नई नाकेबंदी एक बड़ी आर्थिक आफत बनकर आई है।
1: طبیعتاً خب جای نگرانی داره و واقعاً روی اقتصاد کشور تاثیر خیلی منفی داره این قضیه، قضیه محاصره که ما نتونیم حالا نفت بفروشیم، نتونیم چیزی وارد کنیم. بحثی
0: ایک انتریم سمجھوتے کے ذریعے اس سمندری مارگ کو کھولا جانا تھا، लेकिन अमेरिकी सेना की निगरानी वाले रास्ते से गुजरने वाले जहाजों पर ईरानी हमलों के बाद स्थिति फिर बिगड़ गई। तेहरान की सड़कों पर सर्वोच्च नेता खामेनी के पोस्टर लोगों से डटे रहने की अपील कर रहे हैं।
2: ما هم بتونیم که این تنگه رو مدیریت کنیم یک لحظه از جهت میهن پرستانه به نفع ماست و میتونیم یکم این زورگویی آمریکا رو واقعا کم.
0: امریکا نے اس سمندری راستے کو بل پوروک کھولنے کی دھمکی دی ہے، لیکن جانکاروں کا ماننا ہے کہ اس کے لیے واشنگٹن کو بھاری سینیہ طاقت جھونکنی ہو۔ دشکوں کے پرتیبندھوں اور سنگھرشوں سے جوج رہی ایران کی بیمار ارتھ ویوستھا کے لیے آنے والے دن بے حد مشکل ہونے والے ہیں۔ آج تک بیورو،
3: और इसी के साथ हम यहां रुकेंगे एक छोटे से ब्रेक के लिए। आप बने रहिए हमारे साथ, देखते रहिए आज तक।

0: तेहरान का ऐतिहासिक आजादी स्क्वायर और यहां की सड़कों पर दौड़ती गाड़ियां, बाहर से सब कुछ सामान्य दिख रहा है, लेकिन इस सामान्य हलचल के पीछे एक बड़ी जियोपॉलिटिकल टेंशन छिपी है। सड़कों पर लगे तीखे बैनर और अमेरिका विरोधी पोस्टर तेहरान के गुस्से को बयान कर रहे हैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप और अमेरिकी सीनेटरों को निशाना बनाते हुए पोस्टर साफ गवाही दे रहे हैं कि ईरान इस नाकेबंदी के आगे झुकने को तैयार नहीं। स्थानीय अखबारों की सुर्खियां चीख चीख कर कह रही हैं कि होर्मुज पर केवल ईरान का हक है, लेकिन प्रतिबंधों की मार झेल रहे आम लोगों के लिए ये नई नाकेबंदी एक बड़ी आर्थिक आफत बनकर आई है।
1: طبیعتاً خب جای نگرانی داره و واقعاً روی اقتصاد کشور تاثیر خیلی منفی داره این قضیه، قضیه محاصره که ما نتونیم حالا نفت بفروشیم، نتونیم چیزی وارد کنیم. بحثی
0: ایک انتریم سمجھوتے کے ذریعے اس سمندری مارگ کو کھولا جانا تھا، लेकिन अमेरिकी सेना की निगरानी वाले रास्ते से गुजरने वाले जहाजों पर ईरानी हमलों के बाद स्थिति फिर बिगड़ गई। तेहरान की सड़कों पर सर्वोच्च नेता खामेनी के पोस्टर लोगों से डटे रहने की अपील कर रहे हैं।
2: ما هم بتونیم که این تنگه رو مدیریت کنیم یک لحظه از جهت میهن پرستانه به نفع ماست و میتونیم یکم این زورگویی آمریکا رو واقعا کم.
0: امریکا نے اس سمندری راستے کو بل پوروک کھولنے کی دھمکی دی ہے، لیکن جانکاروں کا ماننا ہے کہ اس کے لیے واشنگٹن کو بھاری سینیہ طاقت جھونکنی ہو۔ دشکوں کے پرتیبندھوں اور سنگھرشوں سے جوج رہی ایران کی بیمار ارتھ ویوستھا کے لیے آنے والے دن بے حد مشکل ہونے والے ہیں۔ آج تک بیورو،
3: और इसी के साथ हम यहां रुकेंगे एक छोटे से ब्रेक के लिए। आप बने रहिए हमारे साथ, देखते रहिए आज तक।

0: तेहरान का ऐतिहासिक आजादी स्क्वायर और यहां की सड़कों पर दौड़ती गाड़ियां, बाहर से सब कुछ सामान्य दिख रहा है, लेकिन इस सामान्य हलचल के पीछे एक बड़ी जियोपॉलिटिकल टेंशन छिपी है। सड़कों पर लगे तीखे बैनर और अमेरिका विरोधी पोस्टर तेहरान के गुस्से को बयान कर रहे हैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप और अमेरिकी सीनेटरों को निशाना बनाते हुए पोस्टर साफ गवाही दे रहे हैं कि ईरान इस नाकेबंदी के आगे झुकने को तैयार नहीं। स्थानीय अखबारों की सुर्खियां चीख चीख कर कह रही हैं कि होर्मुज पर केवल ईरान का हक है, लेकिन प्रतिबंधों की मार झेल रहे आम लोगों के लिए ये नई नाकेबंदी एक बड़ी आर्थिक आफत बनकर आई है।
1: طبیعتاً خب جای نگرانی داره و واقعاً روی اقتصاد کشور تاثیر خیلی منفی داره این قضیه، قضیه محاصره که ما نتونیم حالا نفت بفروشیم، نتونیم چیزی وارد کنیم. بحث
0: ایک انتریم سمجھوتے کے ذریعے اس سمندری مارگ کو کھولا جانا تھا، लेकिन अमेरिकी सेना की निगरानी वाले रास्ते से गुजरने वाले जहाजों पर ईरानी हमलों के बाद स्थिति फिर बिगड़ गई। तेहरान की सड़कों पर सर्वोच्च नेता खामेनी के पोस्टर लोगों से डटे रहने की अपील कर रहे हैं।
2: ما هم بتونیم که این تنگه رو مدیریت کنیم یک لحظه از جهت میهن پرستانه به نفع ماست و میتونیم یکم این زورگویی آمریکا رو واقعا کم.
0: امریکا نے اس سمندری راستے کو بل پوروک کھولنے کی دھمکی دی ہے، لیکن جانکاروں کا ماننا ہے کہ اس کے لیے واشنگٹن کو بھاری سینیہ طاقت جھونکنی ہو۔ دشکوں کے پرتیبندھوں اور سنگھرشوں سے جوج رہی ایران کی بیمار ارتھ ویوستھا کے لیے آنے والے دن بے حد مشکل ہونے والے۔ آج تک بیورو،
3: और इसी के साथ हम यहां रुकेंगे एक छोटे से ब्रेक के लिए। आप बने रहिए हमारे साथ, देखते रहिए आज तक।